सतगुरु को नाम की प्राप्ति करके संगत में बह के नाम का सिमरन कर तेरे सारे कार्य पूरे हो जाएंगे। असी हुण सतगुरां वल्लों अवेसले हैं। मेरी गल तुहानू चुभेगी जरूर। महाराजा रणजीत सिंह साहब एडा अकलमंद एडा दाना एडा दूरअंदेश सी कि उन्हें चौथा हिस्सा पंजाब का गुरुद्वारा नाम लाता। लखां रुपयां दीआं जागीरां गुरुद्वारा के नाम ला दित्तियां। क्यास अराई उहदी इह सी भई राज सदा किसी कोल रहा नहीं, जे राज चले भी जाएगा तां वी पंजाब के चौथे हिस्से के असीं मालक होवांगे। असीं इस वेले भी पंजाब के चौथे हिस्से के मालक हाँ। हरिमंदर साहब नूं जदे दराक जाके मुतालिया करो हमला कि वो वाला बाजार दरबार साहब की मालकीयत है, झूठा बाजार दरबार साहब की मालकीयत है, हाथी दरवाजे तक दरबार साहब की मालकीयत है, माई सेवां का बाजार दरबार साहब की मालकीयत है, जिधर चुम्यार जुतियां सींदे ने बाबे फौड़ी तक चौंक मन्ना सिंह चौंक बाबा साहब, ये तमाम दरबार साहब की मालकी है। बाहर जागीरां बड़ियां ने, आनंदपुर की बड़ी मालकी है जागीरां बड़ियां ने, मुक्तसर साहब की बड़ी मालकी है जागीरां बड़ियां ने, करोड़ा रुपया दे असी मालक हां, करोड़ा रुपया दे पर दवाई रब की पता कोई नहीं रुपये जाते। मैं दयाल बाग नू जदों वेखना ना राधा स्वामियां दा दयाल बाग, डब्बी लै लो दयाल बाग दी, चाकू लै लो दयाल बाग दा, छुरी लै लो दयाल बाग दी, बूट लै लो दयाल बाग दा, कैंची लै लो दयाल बाग दी। साडा डब्बी बनाउण वाला कोई कारखाना नहीं, चाकू बनाउण वाला कोई कारखाना नहीं, असां बनाया। ऐसे उल्टे रस्ते पे पता लगता ही नहीं कि साड़ी करोड़ा रुपया की जायदाद आमदन साड़ी हो जाती किसे, असा को कारखाने बनाए होंगे, हर एक कारखाने में सौ सौ घराना काम कर दिया, साड़ी कायम पलट जाती, अभी कुछ होर दा होर ही बन जाते। इस पासे साडा मुंह नहीं होया पार्टियां बना के मैं होए सवारिया कुछ नहीं, कौम नूं असां उच्चियां लजाण दी कोई कोशिश नहीं कीती। बराक असीं इस पासे नूं ध्यान करिए, सिख सिपाही भी है और संत भी है, संत पुणा भी इन्ने निभाउणा, सिपाही पुणा भी इन्ने निभाउणा। इह साडे नाल इदां क्यों होई, असीं गुरू नालों टुट गए हां, अपने आप नूं कुछ समझ ही बैठे हां। जो काम मैं कर देवां ना उस काम नूं गुरुद्वारे च कोई दूजा आके बदलना चाहे तो फिर कतल तक अवस्था पहुंच गई। बरनपुर हैगा एक आसनसोल दे लागे, बरनपुर वो बिहार में है, आसनसोल बंगाल में है, फर्क एवं डेढ़ कु मील का ही है। उधर बरनपुर एक संत जी महाराज आ गए, ना नहीं मैं लैंदा उंज मैनू ना आउंदा होना। वो कहन लगे जी जोत जगनी चाहिए गुरुद्वारे च, जोत जिदा असि हम कई घर च आरती उतारन लग पाई पाठ के बाद, जी गुरु महाराज ने जो उसे पढ़ी थी जगन्नाथपुरी रोज खंडन वास्ते पढ़ी थी कि तुम आरती की करन दे, तुम की आरती उतारनी नहीं, वाहगुरु की आरती तो सदा ही होंगी रही। बाबे का तो आइडिया यह जी, असि हम लोगों के घर ही आरती उतारन लग पे, जिस गल को बाबे ने रोकया सी वो करन लग पे। वो जिस वे संतान ने आख्या जोत जगनी चाहिए, अगले दिन एक रामगढ़िया सिंह एडा क चादर का टुकड़ा गोल बद के एक हेठा रख के बिच एक इना क सरिया पसा लिया, भाई टेबल आ गया जी जोत जगन ले। अगले दिन फिर माइया सुखना आ गया, दीवे लैन देना, तेल पाता, दरिया खराब, गलीचे खराब, फर्श खराब। जिन्हां नूं गुरुद्वारे नाल मुहब्बत सी वो तरले लैण दा वास्ता रब दा सैकड़े रुपयां दीआं दरियां, हजारां रुपयां दे गलीचे, ते जोत जिहड़ी हवा नाल गूंज जाणी आ इहदे बदले गुरुद्वारा ना खराब करो। वो कहिंदा नहीं जी संत कह गए ने, जापा देता गया। कोई संत आ गया वो कहिंदा
چوپئی پڑھ کے حکم لیا کرو، کوئی کہندا پنج وارا مول منتر پڑھ کے حکم لیا کرو، گرو کا تو کدے حکم نہیں، گرو کا تو زدہ حکم ہے، ارداس کرو کہ حکم لے لو۔ سنتاں نے مریادا کئی توڑ دیتیاں، وہ سارے سر ودھن کا کارن بن گئی۔ وہ جس ویلے پہلی کمیٹی بدل گئی نا، اگلے ویلے دوجی آئی، انہوں نے ٹیبل جا چوکے باہر رکھ دیا بھی یہ جوت کی ہوئی، سارا گردوارا چکنا جا کرتا، گلیچے خراب کرتے، دریاں کرتے، اتے منا گرو گوبند سنگھ کا پرب، جلوس نکلتا بڑا تگڑا۔ جس ویلا جلوس نکلیا تو جہی کمیٹی نے جوت کے گائی دی کہ ہوں جی بدلی انہوں نے ٹیبل باہر کرتا، پہلی کمیٹی نے کیتا غصہ، جب پرنے بازار جو جلوس آیا انہیں ایک منڈے نو ششکاریا، منڈیا جوت جگے گی کہ نہیں؟ منڈے نے ایک سکھ وڑ چھٹیا بازار سے، کہنا جگے گی جوت، کون آ نہیں جگے۔ اگلے ورے پھر دوجی کمیٹی کامیاب ہو گئی، انہوں نے جلوس کڈیا تو جنہوں کا پچھلے سال قتل ہوا سی انہیں وہ قتل کرتا، پانچ بندے اتنے قتل ہوئے تو تاں جوت بجھی۔ رواج پایا ہوا پنجا بندیاں دی جان لے کے، ہوں اتنے تخت کوئی تلا رکھا نہ جی میں آؤں، سامنے میرے مائیاں نے، میں کوڈی کا بندہ نہیں، میں منہ آؤں کرنا ہی، میری پچھ پانے گرو گرنتھ صاحب وال ہو جائے، پر جی میں یہ آخا بھائی تخت کوئی کا منہ ہونا کون ہوا ادھر منہ کرنے والا، پنجاب تو آ کے وڈیاں کرتوت لگ پہ آ کے سامنے دس، میں جو رکھ دیتا جی بل کون جب میں بدل پا۔ جس دن بھی سڈے بچ گل آ گیا نا، میں اس دن کے بھی ست بچن کرنوں رہ گئے، نیکی دے رستے ٹٹولنوں رہ گئے، میں نے سارا سب کچھ مل لیا۔ جس ویل میں بابے دا جیون پڑھنا، جنہوں نے نام دا اپدیش کیتا، آپ چلے گئے ہردوار، گئے ادو اتے ایک ہوا پنڈت، وہ پڑھیا بڑا سی، انہیں دو تین پرانے پنڈتوں چرچا وارتا کی، وہ پنڈت ہار گئے، یہ جت گیا، انہیں آخیا بھی میں تو سیاح بڑا ہو گیا، پرانے پنڈت میرے کو ہار گئے۔ انہیں اعلان کرتا اگلے دن پہ میرے نال کوئی شاستر ارتھ کر لو، وہ جہاں ارتھ کرنے آئے ہار جائے، انہیں اپنا نام نال رکھا لیا جگ جیت، پنڈت جگ جیت، اعلان کرتا بھی جہاں جی کرے میرے نال بحث کر لو بنارس وچ آ کے، پر شرط ہے جہاں میرے کو ہار جائے گا میں وہ کپڑے لا لینے جے، پوچھیاں کھول لینی جے، لنگوٹی پیڑ بن کے ٹکے مار کے کانشی وچوں کٹ دینا جے، جے شرط منظور ہے تو آؤ، کہ جے میں ہار جا تو کرو میرے نال بھی ادا ہی۔ دکھنی پنڈت آ گئے، کشمیری پنڈت آ گئے، مدراس والوں پنڈت آ گئے، دیو نے تھی جہاں وہ بحث مقاضہ کرے وہ ہار جائے، یہ وہ پوتیاں کھول لے لنگوتی، وہ پیڑ بندے کپڑے لا لے تکے مار، ان شہروں کڈوا دے، تو وہ بچارا شرم کا ماریا اپنے دیش نہ جائے تو کی منہ لے کے جائیے۔ اتہاس لکھا 500 گنتی ہوگی ہاریا ہوا پنڈتوں کی، 500 وہ بچارے درد دیش نو نہ جان، کاشی وچوں انہاں نو روٹی کوئی نہ دے، تے ساڈے جگجیت کولوں ہارے ہوئے نلائک پنڈت بے وقوف انہاں نو ٹک دینا۔ وہ بچارے نے کاشیوں باہر ایک وڈا بورڈ وہ ڈیرا لایا ہوا، جنگل وچوں کند مول لیا کے کھا لین، پکھڑیاں ننگیاں ہو گئی، رنگ انہاں دے کالے ہو گئے، سونیا سنہری زندگیاں چوسیاں گئیاں، بڑے اوکھے ہوئے، ہاوے رونا چیخاں، جس ویلے انہوں نے ہاوے ہوکے رونا چیخاں ہوا وچ ملے، بابا نانک کتے کیرتن کر رہا، سرکار دے کناں تک آواز پہنچی، کہن لگے مردانے رب دے بندے، بنارس ورگی پوری، کاشی ورگی پوری جدوہی، بھکھے مردے لگیا دے مارے دیش نو نہیں جاندے، مردانے کیرتن بند کر دے، رباب گلاف کر لا، جڑا باقی دا کیرتن رہ گیا انہاں دکھیاں لاگے چل کے کریں گے، وہ جڑے درد رجانے نے انہاں لاگے چل کے کریں گے، جو چلے جو چلے جو چلے بنارس آ گئے۔ تے جڑے بورڈ دے درخت انہاں ہاریا ہوا پنڈتاں نے ڈیرا لایا سی نا، لاگے ایک ہور بوٹا سی بورڈ دا،
اتے موئے ہوئے کتے دیا ہڈیاں کتنے سہی جان انہوں ہڈیاں کے لاگے بابے نانک نرنکاری نے ڈیرا لا دا مردانیا رباب سر کر بانی آئی ہے یہ بابا نانک تینو بانی آؤں سرکار نے اپنی زبانوں اقبال کیتا ہاں ہو آپوں بول نہ جاندا میں کہیا سب حکم آو جی جو مینو واگرو کا حکم آیا میں وہ گل کہ جیسی میں آوے خسم کی بانی تیسرا کری گیان لالو جا رب حکم دینا میں ادا بولنا پائی لالو میں کوئی آپ سے نہیں نہ بولتا تو انتر جمی پرکھ بھگوان داسن داس کہے جن نانک جہا توں کرا ہے تیہا ہوں قریب خیان تو جدہ بولنا بلاؤنا ہوتا سی بولنا جو بولا میں تو بولنا سوامی قدرت کون ہماری میری کی ہمت ہے میں اپنے من دی مرضی نال بول سکاں اے تے جو کچھ توں اخواریا واہگرو میں سو آخرے بانی آئی ہے مردانیا رباب سر کر رباب سر ہے تین تربا ایک ہوئی انہوں نے میوی لے انہوں نے سریلی آواز نال شری نانک نرنکاری صاحب سچے پاتشاہ کا من جڑیا سرت نے پرواد کیتا حضور واسل حق ہو گئے قادر مطلق دے نال این اپید ہو گئے وابستگی ہو گئی پریم دے پوتر دریا ہوتا لگا کے اندر باہروں سرشار ہوئے ہوئے اپنے پیارے پریتم جڑ گئے جس ویلے جڑ گئے نا مالک نال ایک مک ہو گئے نا جوت نال ادو پھر سرکار دی زبان حرکت وچ آئی ادو حضور دے گلوے مبارک وچوں آواز نکلی اس آواز نے ایک رنگ کھڑایا سی رنگ تت خالصہ گردوارے بیٹھے گرمکھ مائی پائی بچی اور تیو گرو کیوں سکھو اس آواز نو تسی بھی اچیا کرو تسی بھی اپنی زبان نہ